0: गर्ने बानी अधिकांशको दैनिकी बनेको छ। सरकारले वर्षौंदेखि प्लास्टिक नियन्त्रणका लागि प्रतिबन्ध र विभिन्न नीति ल्याउँदै आए पनि बजारमा यसको प्रयोग भने घट्न सकेको छैन। प्लास्टिकको अत्याधिक प्रयोगले वातावरणसँगै मानव स्वास्थ्यमा समेत माइक्रो प्लास्टिकको जोखिम बढ़ाउँदैछ। काठमाण्डुमा पनि उस्तै समस्या। काठमाण्डु महानगरपालिकाले पनि प्लास्टिक नियन्त्रणलाई नीतिगत प्राथमिकतामा राखेको थियो। 2080 असार 7 गते सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा तत्कालीन प्रमुख बालेन्द्र शाहले 1 साउन 2080 महानगर क्षेत्रमा एक पटक प्रयोग हुने प्लास्टिक निषेध गर्ने घोषणा गरेका थिए। महानगरले प्लास्टिकका फूलगुच्छाको उत्पादन बिक्री वितरण र आयात तथा 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर राजधानीमै प्लास्टिक जन्य पदार्थको उस्तै बिगबिगी छ। बजारमा घटेन प्लास्टिक, पटक पटक प्रतिबन्ध शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: आजको गोर्खापत्र दैनिकमा कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा समाचार छापिएको छ। सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्यवस्था छ। बृजनन्द ठाकुर बहडी विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरिएको हो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-5446-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरा चौक 98-520-31-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-5446-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखे त पाइन्छ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि यो सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएर नि झुसी अब यो फोन नम्बर 021-5447-87 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 कहै चौक की बिरा चौक 98-520-31-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी।
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
3: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-520-57-792 98-422-59-749 98-420-23-562 98-42-25-25-05
4: भर्खरै मात्र सरस्वती पूजा पनि सकियो
2: सरस्वती पूजामा हामीले साना साना भाइ बहिनीहरूलाई अक्षरारामा गराउनको लागि शिशु प्ले ग्रुपमा एडमिसन गरेका थियौँ र विद्यार्थीहरूको सहभागिता पनि त्यसमा एकदमै राम्रो भएको छ पहिलेका वर्षहरूभन्दा यो वर्ष 116 नानीहरूले त्यो दिन अक्षर आरम्भ गराउन ब्राइट फ्युचर सफल भएको छ यसमा पनि हामी एकदमै खुसी नै छौँ
4: 2048 सालमा सलकपुरमा स्थापना भएको यो विद्यालय झन्नै 30 वर्षको यात्रामा छ भनेको एउटा जमान अवस्थामा भनौँ न पूरा आर्थिक उन्नति मान्छे हो भने एउटा सफल आर्थिक उन्नति गर्ने बाटोमा वा रोजगारीको बाटोमा गइसकेको अवस्था छ आज विद्यालय स्थापना र आजलाई फर्केर हेर्ने हो भने के देख्नुहुन्छ
2: धेरै नै फरक छ पहिले र अहिलेमा हामीले जब त्यो 2048 सालमा विद्यालय स्थापना हुँदा 125 विद्यार्थीबाट यो विद्यालयले आफ्नो शिक्षण सिकाइलाई अगाडि बढाएको थियो र अहिले यो बीचको यति 30 वर्षको अन्तरालमा विद्यार्थी हाम्रोमा प्लस टूसम्म क्लासहरू सञ्चालन हुन्छ र त्यतिखेर चाहिँ हाम्रो 5 क्लाससम्म मात्रै थियो अहिले 12 क्लाससम्म हुँदाखेरि हाम्रो विद्यालयमा 1200+ विद्यार्थीहरू अहिले अध्ययनरत छन् र त्यो बीचको उसमा चाहिँ धेरै नै फड्को मारेको
4: अनुभूति भएको छ 2057 सालबाट शिक्षिकाको रूपमा प्रवेश गर्नुभएको थियो तेह्रथुममा जन्मनुभयो र एउटा व्यस्त व्यक्तित्वसँग विवाह गर्नुभयो र त्यो 2057 सालमा हजुर शिक्षिकाको रूपमा प्रवेश गरेर त्यो ब्राइट फ्युचर कहाँबाट शुरू गर्नुभएको थियो हजुरले
2: मैले शिक्षण पेसामा जब आफूलाई शुरूआतको पाइला टेक्दा ब्राइट फ्युचरबाट नै टेकेको हो र त्यो बेलाको शिक्षण पेसामा टेकिरहँदा मैले प्री प्राइमरी नर्सरीको क्लासमा मात्रै अध्ययन शिक्षणमा गरेको थिएँ र त्यतिखेरको बच्चाहरू अहिलेको भन्दा धेरै हामीहरूको लेभल भन्दा हामीले पढ्दाखेरिको भन्दा त्यतिखेरको बच्चामा अलिकति मात्रै रूपान्तर भएको थियो विकास भएको थियो र अहिले त धेरै नै 30 वर्षको उसमा धेरै नै अगाडि बढिसकेको छ र एसएलसी मात्र गरेको थिएँ र अहिले यो अन्तरालमा मैले आफ्नो घर व्यवहार र दुईटा बच्चाहरूलाई हुर्काउँदै जाँदाखेरि आफ्नो अध्ययनलाई पनि अगाडि बढ्दै गएँ र आफ्नो जिम्मेवारीलाई नै अगाडि बढाउँदै जाँदा आफ्नो शैक्षिक योग्यतालाई नै बढाउँदै गए र अहिले मास्टर लेभलको एक्जाम दिँदैछु म
4: 2057 सालमा एसएलसी पास गरेर ब्राइट फ्युचरमा साना नानीहरूलाई पढाउन भनेर सुरु गर्नुभयो जस बेला त हजुर भर्खर मात्रै विवाह गरेर विद्यालय प्रवेश गर्नुभएको थियो

0: सक्छ, किनभने हरेक महिलालाई सफल हुन अथवा पुरुष सफल हुनको लागि पनि एक अर्काको सपोर्टको एकदमै जरुरत हुँदो रहेछ। र मैले आफ्नो घर परिवार बच्चा हुर्काउँदै गर्दाखेरि पनि उहाँले नै अब स्कुल क्षेत्रमा शिक्षा क्षेत्रमा पाइला टेकिसकेपछि आफूले विद्यालय लिएको छ र यसलाई अझै राम्ररी गर्नको लागि पक्कै पनि शैक्षिक योग्यताको आवश्यकता पर्छ, पढ भनेर उहाँले एकदमै प्रोत्साहन गरिराख्नुभयो र हरेक कुरामा सपोर्ट गर्नुभयो। त्यसैले बच्चा हुर्काउँदै घर सम्हाल्दै र आफ्नो विद्यालयलाई पनि टाइम दिँदै मैले आफ्नो पढाइलाई पनि अगाडि बढाएँ।
1: र सँगसँगै चाहिँ जस्तो नर्सरीबाट शुरू गर्नुभएको थियो शिक्षण पेसा, त्यस पछाडि हजुरले कुन कुन चरण पार गर्दै आउनुभयो?
0: हजुर, मैले नर्सरीबाट हुँदै एलकेजी युकेजी हुँदै प्री प्राइमरी हुँदै मैले सेभेन क्लाससम्म 2070 सालसम्म चाहिँ टिचिङ नै गरेँ। त्यस पछाडि म 70 साल पछाडि आजका यो दिनसम्म चाहिँ मैले व्यवस्थापन समूहतिर पनि गएर कार्यभार सम्हाल्दै
1: भनेपछि 70 सालसम्म चाहिँ तपाईँ झन्नै भनौ न 13 वर्ष चाहिँ एउटा शिक्षकै रूपमा रहनुभयो, म्यानेजमेन्ट समूहमा बस्नु भएन। र अब 13 वर्षको त्यही विद्यालयमा पढाउनु भयो र अहिले 7 वर्ष भयो व्यवस्थापन समूहमा आउनुभएको, के फरक पाउनुहुन्छ? हिजो टिचर हुँदाको अवस्था र अहिले व्यवस्थापनको जिम्मेवारी सम्हाल्दाको फरक के पाउनुहुन्छ?
0: टिचर हुँदा र व्यवस्थापन हुँदामा निकै नै भार आफूलाई भार बढी भएको महसुस गरेको छु, किनभने टिचरले त एउटा क्लासभित्रको बच्चाहरूलाई मात्रै उहाँहरूले केयर गर्दाखेरि त्यो बेला हुन्थ्यो भने अहिले एज अ होल सबै टिचरको समस्या, विद्यार्थीको समस्या र प्यारेन्ट्सहरूका गुनासा अनि समस्या र उहाँहरूका पनि केही कुराहरू राख्नुभयो भने व्यवस्थापनमा बसिरहँदाखेरि ती सबै कुराहरूलाई चाहिँ हामीले मनन गर्नुपर्ने हुँदो रहेछ। टिचरले चाहिँ आफ्नो क्लासभित्रको स्टुडेन्टको पढाइ सम्बन्धी मात्रै कुराहरूलाई ध्यान दिँदाखेरि हुँदो रहेछ भने व्यवस्थापनले त्यति मात्रै गरेर पुग्दो रहेछ भन्ने कुरा महसुस गरेको छु।
1: हिजो चाहिँ एज एउटा सामान्य टिचरको रूपमा आफूलाई सजिलो गरी सम्झिनुहुन्थ्यो जाने पढाउने आउने, तर अब अहिले भनेको चाहिँ त्यो टिचर पनि व्यवस्थापन गर्नु पर्यो अनि विद्यार्थी पनि व्यवस्थापन गर्नु पर्यो, अभिभावकका गुनासाहरू पनि व्यवस्थापन गर्नु पर्यो। हिजो 13 वर्षको पढाउने अनुभव र अहिले 7 वर्ष भइसकेको व्यवस्थापन समूहमा पनि आएर काम गर्नुभएको भनेपछि 20 वर्ष भयो। एउटा मानिस वयस्क भयो होइन, सामान्यतया यो क्षेत्रमा आउनुभएको हजुर 20 वर्ष भयो, 20 वर्षको यात्रा पार गरिरहँदा आज 11-12 सम्मको लेभल यो स्कुलले दिन सफल भएको छ, झन्डै 1200 भन्दा बढी विद्यार्थीलाई शिक्षा दिइरहेको छ। अब म आउन चाहिँ हजुरको ब्राइट फ्युचर यस क्षेत्रमा धेरै विद्यालयहरू छन्, संस्थागत विद्यालयहरू धेरै छन्, प्रतिस्पर्धात्मक विद्यालयहरू पनि धेरै छन्। ब्राइट फ्युचर नै मैले रोज्नु चाहिँ किन त, हजुरसँग के विशेषता छ त्यस्तो ब्राइट फ्युचर यो कारणले हामी ठिक छौं वा अन्य समान विद्यालय नै हौ वा यो कारणले हामी ठिक छौं भन्ने हजुरलाई भित्र मनमा के लाग्छ, यो चिज चाहिँ हाम्रो एकदमै राम्रो छ है भन्ने ब्राइट फ्युचरको कुनै त्यस्तो विशेषता छ?
0: हजुरले धेरै राम्रो क्वेसन मेरो मनको नै क्वेसन गर्नु भएको छ। हो, वास्तवमा सुन्दर हुँदैछ र अथवा सुन्दर हुँदैछका वरिपरिका स्कुल मध्ये ब्राइट फ्युचर किन फरक छ भन्ने कुरामा चाहिँ बोर्डिङ विद्यालय भनेको एउटा अझै पनि बच्चालाई चाहिँ एउटा एकदमै स्ट्रिक्ट अनुशासनमा राखेर र उनलाई चाहिँ पढ्नै पर्छ भन्ने खालको एउटा अलिक दबाव तरिकाले गर्ने सोचमै कति विद्यालयहरू अझै अगाडि बढिराख्नु भएको छ भने हाम्रो त्योभन्दा अलिकति फरक छ। हामीले विद्यार्थीलाई जब बच्चा गेटभित्र पसिसक्छ, विद्यालयको गेटभित्र पसिसकेपछि उसलाई एकदमै फ्रेन्डली इन्भाइरोमेन्ट छ, उसलाई एउटा घरको वातावरण जस्तो वातावरण दिएका छौँ। जुनसुकै बच्चा सानोदेखि नर्सरीदेखि 10th क्लाससम्मको बच्चा पनि हाम्रो विद्यालयमा आइसकेपछि कुनै कारणवश बसाइ सराई अथवा कुनै घरयासी कारणवश अरू विद्यालयमा
2: नमस्कार, एम्स टेलिभिजनको एम्स बुलेटिनमा तपाईँलाई स्वागत गर्छु। म मुनाल शिशिर कोइराला। विश्वभर कोरोनाको सन्त्रास फैलिरहेको छ। कोरोनाको सन्त्रास काठमाडौँ उपत्यकामा पनि देखिएको छ। काठमाडौँको जनजीवन प्रभावित भएको छ। हिजो सहकर्मी क्यामेराम्यान बरुनजङ लिम्बूसँग काठमाडौँ घुम्दा भेटिएका केही दृश्यहरू प्रस्तुत गर्छु अबको क्यामेरामा।

नमस्कार म प्रवीण बेडवाल बर्दियाबाट मलाई भोट गर्न कृपया रिस्पेक्ट एन्ड राइज र ई सेवाको एप डाउनलोड गर्नुहोला र साथै एसएमएसबाट पनि भोट गर्न सक्नुहुनेछ बाँकीको डिटेल टिभीको स्क्रिनमा देखाएको छ थ्याङ्क यू सो मच प्लिज भोट फर मी

0: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543353। पवित्र जल भएपछि म त ढुक्क छु। तपाई नि
1: आज पहिलो प्रस्तुति सहित आउँदैछन् उनी जसको स्वरमा बसेका छन् नेपथ्यदेखि नारायण गोपाल। उनी हुन् प्रवीण बेडवाल।

0: Praveen. That was respect performance.
1: नमस्कार म प्रवीण देवल बर्दिया बाट मलाई भोट गर्न कृपया रिस्पेक्ट एन्ड ड्राइभ र इसिओको एपबाट मलाई भोट गर्न सक्नुहुन्छ र साथै मोबाइल एसएमएसबाट पनि मलाई भोट गर्न सक्नुहुन्छ र पार्टीको डिटेल्सहरू टिभीको स्क्रिनमा देखाएको छ. थ्याङ्क यू सो मच. प्लिज भोट गर्नु. थ्याङ्क यू.
2: फुड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ. तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ. साथीभरा फुड प्रोडक्ट सुंदर रहेछ. 9 बुधवार मोरङ प्रोप्राइटर रमन कार्की.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
1: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
2: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557792, 9842959750, 9842235562, 9842525205।
3: पुरस्कार सर्वसुलभ

0: फिल्म सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक कम्पनी
1: विशेषताहरू
0: आफ्नै प्रोडक्शन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड
1: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146 96 47 26 हामी छौ तपाईँको सेवामा।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराटचोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525

0: नमस्ते, म इन्जिरा रेग्मी।
1: नमस्ते, म सुनिल कटुवाल।
0: हाम्रो नयाँ गीत ताराबाजी कपुरी कटु आइसकेको छ।
1: आशा छ हजुरहरूले धेरै मन पराइदिनु हुनेछ।
0: हेरेर कस्तो लाग्छ फिडब्याक दिनुहोला। थ्याङ्क यू।

0: महासञ्चार प्रस्तुत गर्दछ
1: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: त्यो चस्मा के छ जुन ममा छैन? आसमा खाली त्यसलाई मात्र साइड आन्छ
1: ब्रो चस्मा।
2: भोलिदेखि म पनि चस्मा लगाएर आउँछु।
1: ल ल
3: ए आसमा तिमीले तिमी हाम्रो साथमा।
4: लिसन बॉय, जसले मलाई त्यो चस् मिलाउँछ नि त्यसको लागि एउटा स्पेसल सरप्राइज।
3: कस्तो सरप्राइज?
4: I'll let you know later. Let's go, girls.

0: केटा हो आज त हाम्रो सरप्राइज
1: आत्मा खै त हाम्रो सरप्राइज
2: ओ सरप्राइज
0: यस
2: बेबी
3: थ्याङ्क यू
4: बेबी
3: जुम
2: बाय
0: भयो अन्त तेरो इच्छा पुरा
5: हिजोसम्म त्यस्तो गोते आज चाहिँ स्मार्ट
6: केही त गडबड छ म पत्ता लाउँछु

0: अपाङ्ग हुने रहर कसैलाई पनि हुँदैन।
1: त्यसैले अपाङ्ग भएका व्यक्तिलाई सपाङ्गलाई जस्तै माया गर्न सिकौं।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिज दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशैली द्वारा जनहित मा जारी
2: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा ढुकै त पाइन्छ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएर नि झुसे अब यो फोन नम्बर 01-5-45-7-87 98-4-20-35-541 भयो। गुड भेरी गुड भेरी गुड

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: को शुभ समाचार।
2: ईश्वरी महत थापा 22 वर्षदेखि पुनः दोहोरिएपछि उहाँले काठमाडौँकै अर्को निजी अस्पतालमा उपचार गराउनुभयो। त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा 4 महिनादेखि उपचार गराइरहनु भएकी थापाको दुखाई निकै कम भएको छ। पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रैसँग हिँडडुल गर्न सक्छु। पहिल्यै ट्रमा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ, उहाँले भन्नुभयो। यस्तै केही महिना अघि रूखबाट लडेर घाइते हुनुभएका दीपक भुजेललाई लामो समयसम्म दुखाईले सतायो। विभिन्न प्रकारका दुखाई कम गर्ने औषधि सेवन गर्दा पनि दुखाई सहन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा पुग्नुभयो। चिकित्सकको सल्लाह अनुसार दुखाई कम गर्ने उपचार पाएपछि अहिले उहाँको दुखाई धेरै कम भएको छ। धेरै समयदेखि दुखाई थियो, पेन किलर जाँदा खाँदा पनि ठिक नभएपछि ट्रमा सेन्टरमा उपचार गराए, अहिले धेरै आराम भएको छ, उहाँले भन्नुभयो। राष्ट्रिय ट्रमा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई 3 महिना भन्दा बढ़ी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले 3 महिनाभन्दा बढ़ी समयसम्म दुखाई रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: हेल्दी

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्. फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क. एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी. गोदरेज सँग मनैदेखि वाउ.

0: टोस्टर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बाढ़ी भन्दा ठूलो हल्लाले थलियो पर्यटन शीर्षकमा खबर छ। वर्षा भुटेपछि बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ। तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको छ। देशका 80% भन्दा बढ़ी पर्यटकीय क्षेत्र र पदमार्गहरू सुरक्षित र खुल्ला भए तापनि गलत सूचनाका कारण हजारौं विदेशी पर्यटकले बुकिङ रद्द गर्दा स्थानीय अर्थतन्त्र र व्यवसाय समेत संकटमा परेका छन्। भौगोलिक दूरीका हिसाबले हेर्ने हो भने भोटेकोशी र सुदूरपश्चिमको विकट हुम्ला स्थित हिल्सा नाकाका बीचमा 100 किलोमिटरको फरक छ। तर भोटेकोशीमा आएको भीषण बाढ़ीको खबर जब अन्तर्राष्ट्रिय संचार माध्यम र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो त्यसको अनौठो र नमिठो त्रास सुदूरपश्चिमको हिल्सा नाकासम्म पुगेर ठोकियो। मानसरोवर कैलाश यात्राका लागि हजारौं भारतीय तीर्थयात्रीहरूका लागि प्रमुख प्रवेशद्वार मानिने हिल्सामा यति बेला पर्यटकीय चहलपहल हुनुपर्नेमा पर्यटकहरू यात्रा रोकेर सुरक्षित हुनतर्फ लागेका छन्। बाढ़ी मध्य नेपालमा आएको थियो तर त्यसको अदृश्य तरंगले हुम्लाका पर्यटन होटल विमान सेवा हेलिकप्टर र भारी बोकेर जीवन धान्ने भरियाहरूको रोजीरोटी समेत खोसिदिएको छ। मानसरोवर कैलाश यात्राका लागि मेदेखि सेप्टेम्बरसम्मको समय उत्तम मानिए पनि अगस्त सेप्टेम्बरलाई मुख्य सिजन मानिन्छ। तर भोटेकोशीको बाढ़ीपछि सिंगो नेपाल नै ठप्प भएको गलत सन्देश जाँदा सेप्टेम्बर अन्तिमसम्मका लागि बुकिङ गराएका करिब 4,000 भारतीय तीर्थयात्रीहरूले आफ्नो यात्रा रद्द गरेका छन्। त्यस्तै बाढ़ी र पहिरोको बेल मनसूनसँगै बगेर गयो तर त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल ध्वस्त भयो भन्ने गलत सूचनाको बाढ़ीले सिंगो देशको पर्यटन अर्थतन्त्रलाई नै सोत्तर बनाएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपालका अनुसार सगरमाथा अन्नपूर्ण कञ्चनजंघा र डोल्पा जस्ता 80% भन्दा बढ़ी पर्यटकीय क्षेत्र पूर्ण सुरक्षित र खुल्ला छन् तर बाढ़ीका तस्विर र अतिरञ्जित हल्लाका आधारमा हजारौं विदेशी पर्यटकले मेन सिजनको मुखैमा बुकिङ रद्द गर्दा आर्थिक क्षतिका साथै त्रासको मनोवैज्ञानिक बाढ़ीले नेपालको आर्थिक मेरुदण्ड मानिने पर्यटन क्षेत्रलाई नै धराशायी बनाएको छ। पश्चिम नेपालको पर्यटकीय मुटु मानिने मनाङमा भने बाढ़ी र पहिरोले स्थानीय पूर्वाधारमै ठूलो वज्रपात पारेको छ। लमजुङ हिमालको आधार शिविरबाट बगेर आएको गटे खोलाले ल्याएको लेदर र ढुङ्गाका कारण मर्स्याङ्गी नदीको बहार समेत थुनिन पुग्यो। नदीमा पानीको सतह वात्तै बढ़ेपछि चामे बजारको मुख्य मोटरेबल पुल पानीमा डुब्यो र मर्स्याङ्गी नदी आफ्नो पुरानो बाटो छाडेर पुलको दायाँ बायाँबाट बग्न थाल्यो। यसले माथिल्लो मनाङ जोड्ने मुख्य सड़क सम्पर्क 4 दिनभन्दा बढ़ी समयसम्म पूर्ण रूपमा विच्छेद हुन पुग्यो। त्यस्तै कर्णालीमा पनि यसको उस्तै प्रभाव परेको छ। असोज महिना कर्णालीका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढ़ने समय हो। मुगुको राराताल हुम्लाको मानसरोवर र डोल्पाको सेफोक सुन्डो घुम्न देशका विभिन्न ठाउँबाट पर्यटक कर्णाली पुग्ने गर्छन्। यही समयमा सुर्खेतदेखि दैलेख कालीकोट जुम्ला हुँदै मुगुसम्मका सड़क छेउका होटल तथा रेस्टुरेन्टमा पर्यटकको भीड़ हुन्थ्यो तर यस वर्ष भने निरन्तर वर्षा बाढ़ी र पहिरोका कारण कर्णालीको पर्यटन क्षेत्र प्रभावित भएको छ। पर्यटकीय गन्तव्य जाने मुख्य सड़कमा पटक पटक अवरोध भएपछि आन्तरिक पर्यटकको अनुमान घटेको छ भने होटल व्यवसाय समेत सुनसान बनेका छन्। विगतका वर्षमा असोज लागेसँगै कर्णाली राजमार्गमा पर्यटक बोकेका सवारी साधनको चाप बढ़ने गरेको थियो तर अहिले सड़कमा नयाँ पर्यटक बोकेका गाड़ी निकै न्यून देखिन्छन्। अस्थायी प्रहरी चौकी खुलालुमा कार्यरत ट्राफिक प्रहरी ओम ढकालले भने यस वर्षको असोजमा कर्णाली राजमार्गमा गुड्ने गाड़ी तथा मोटरसाइकलहरूमा पर्यटकको चहलपहल देखिएन। भारी वर्षाका कारण बाढ़ी र पहिरोले एक दिन सड़क खुल्ने अर्को दिन बन्द हुने अवस्थाले त्यहाँको पर्यटक आगमन समेत निकै प्रभावित बनेको छ।
3: सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भूमिकालाई लिएर अन्य न्यायाधीशहरूले आलोचना गरेका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले मध्यरातमा उठाएको घटनाबारे छलफलका लागि सोमबार दुई घण्टा चलेको बैठकमा अधिकांश न्यायाधीशहरूले शर्माले नेतृत्व सम्हालेपछि अवस्था बिग्रिँदै गएको भनेर आलोचना गरेका हुन्। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउको विषयमा धारणा बनाउन बसेको बैठकमा अघिल्ला प्रधान न्यायाधीशहरूको कार्यकालमा मौन रहने पूर्व प्रधान न्यायाधीश जबरा डाक्टर शर्माको पालामा एकाएक सक्रिय हुनु संयोग मात्रै नभएको भन्दै न्यायाधीशहरूले प्रधान न्यायाधीशसँग जवाफ माग गरेका हुन्। यही समयमा जबरा विरूद्धको रिट खारिज भएर उहाँले पेन्सन पट्टा पाउने बाटो खोल्नुलाई पनि कतिपयले शंकास्पद भएको बताएका छन्। प्रधान न्यायाधीश शर्माको भूमिका उप न्यायाधीशहरूको आलोचना शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यो सँगै सरकारी विज्ञापनमा विभेद विरूद्धको फैसला कार्यान्वयनको माग गर्दै निवेदन दर्ता उपशीर्षकमा अर्को खबर छ। सरकारी विज्ञापन निजी मीडियालाई विभेद नगर्न दिएको सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन नभएको भन्दै फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दायर भएको छ। सर्वोच्च अदालतको असार ३० फैसला कार्यान्वयनको माग गर्दै अधिवक्ता अनन्तराज लुइटेलले फैसला कार्यान्वयन निर्देशनालयमा हालै निवेदन दायर गर्नुभएको हो। हालसम्म पनि फैसला कार्यान्वयन गर्न सरकारी पक्षले आनाकानी गरेको दावी निवेदनमा गरिएको छ।
2: बुढ़ेउलीतर्फ नेपाल छैन राज्यको तयारी शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। नेपालमा ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर बुढ़ेउली व्यवस्थापनका लागि राज्यको तयारी त्यसअनुसार विस्तार हुन सकेको छैन। परिवारको संरचना बदलिँदैछ, युवा पुस्ता विदेशिँदैछ र सन्तानले नै ज्येष्ठ नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। अब सामाजिक सुरक्षा भत्तामा सीमित सोचबाट माथि उठेर स्वास्थ्य, आवास, हेरचाह, सुरक्षा र ज्येष्ठ नागरिक मैत्री सेवा सहितको दीर्घकालीन योजना बनाउने बेला भइसकेको छ। काठमाडौँ डल्लुका 79 वर्षीय

0: खुट्टो रोगी श्रेष्ठ हाली शल्यक्रिया गरेपछि नियमितै हेरचाह आवश्यक भएकाले हेल्थ केयरमा आएका हुन्। नेपालको जनसंख्यामा ज्येष्ठ नागरिकको हिस्सा निरन्तर बढ़िरहेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या 29,77,318 छ। यो कुल जनसंख्याको 10.21% हो। एक दशक अघि 2068 जनगणनामा ज्येष्ठ नागरिकको संख्या 8.1% थियो। सरकारको ज्येष्ठ नागरिक लक्षित प्रमुख कार्यक्रम सामाजिक सुरक्षा भत्ता हो। हाल 70 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मासिक 4,000 रूपियाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। साबिक कडालीका 60 वर्ष पुगेका नागरिक तथा देशभरका दलित ज्येष्ठ नागरिकका लागि मासिक 2,660 रूपियाँ भत्ताको व्यवस्था छ। विश्व स्वास्थ्य संगठनका अनुसार समुदायमा बस्ने 60 वर्ष माथिका करिब 6 मध्ये एक ज्येष्ठ नागरिकले हरेक वर्ष कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्ने गरेका छन्। हेल्थ होम केयर अध्यक्ष डाक्टर लोचन श्रेष्ठका अनुसार युवाहरू विदेशी क्रम बढ़ेसँगै बाबुआमाको हेरचाहमा समस्या देखिएको छ। त्यसैले नेपालमा ज्येष्ठ नागरिकको उचित हेरचाह र संरक्षणको व्यवस्था आवश्यक छ। त्यस्तै ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेले भन्छन् मासिक भत्ताले निम्न आय भएका ज्येष्ठ नागरिकलाई राहत मिलेको छ तर यसले समग्र प्रणालीलाई सम्बोधन गर्न सक्दैन। त्यसका लागि राज्य नै स्थानीय स्तरबाट अध्ययन गर्नुपर्छ। नेपालमा यसरी ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ़िरहेको छ तर बुढ़ेौली व्यवस्थापनका लागि राज्यको तयारी त्यसअनुसार विस्तार भने हुन सकेको छैन। परिवारको संरचना बदलिँदैछ, युवा पुस्ता विदेशिँदैछ भने सन्तानले नै ज्येष्ठ नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। बुढ़ेौलीतर्फ नेपाल छैन राज्यको तयारी शीर्षकमा यो खबर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको दीर्घकालीन विकास र औद्योगिकीकरणका लागि दलीय राजनीति भन्दा बढ़ी नीतिगत सुधार तथा नयाँ विचारमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गर्नुभएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरिएको विशेष छलफलमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक तथा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग परामर्श गर्दै आफ्नो ज्ञान सिप र अनुभवको अधिकतम उपयोग देशहितमा गर्न आग्रह गर्नुभएको हो। बुधबार मध्याह 12 बजेदेखि दिउँसो 2:15 बजेसम्म चलेको 2.5 घण्टा लामो छलफलमा विभिन्न राजनीतिक दलका गरी 17 जना सांसदहरूको सहभागिता रहेको थियो। छलफलमा नेपाली कंग्रेसका तर्फबाट रसुवाका सांसद मोहन आचार्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको उपस्थिति रहेको थियो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकाले ती दलबाट प्रतिनिधि सहभागी नगराइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाह स्वयं पनि सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुनुहुन्छ। विज्ञता अनुसार विकासमा योगदान दिन सांसदहरूलाई प्रधानमन्त्रीको आग्रह शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: अधिवेशन अन्त्य गरेर फेरि अध्यादेशको तयारी शीर्षकमा खबर छ। संघीय संसदको चालू अधिवेशन यसै साता अन्त्य हुँदैछ। लगत्तै निजामती सीमासँग सम्बन्धित र थप केही विषयमा अध्यादेश ल्याएर अर्को अधिवेशन एकैपटक पुसमा बोलाउने सरकारको तयारी छ। मन्त्री परिषदको बैठकले मंगलबार संघीय निजामती सेवासँग सम्बन्धित विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गर्यो। त्यस अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताको तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार बिहिबार विधेयक दर्ताको तयारी छ। तयारी अनुसार विधेयक दर्ता भए पनि संघीय संसदको चालू अधिवेशनमा थप अगाडि बढ़ने छैन किनभने यसै साता संघीय संसदको चालू अधिवेशन समेत अन्त्य गरिँदैछ। नेताहरूका अनुसार सरकारले संघीय संसदको चालू अधिवेशन यही असोज 16 गते अन्त्य गर्दैछन्। बिहिबार निजामती विधेयक ल्याउने र शुक्रबार संसदको अधिवेशन अन्त्य गर्ने तयारीको सम्बन्धबारे सरकारी अधिकारी मौन छन्। बरू विधेयक दर्ता गरेपछि पनि अध्यादेश ल्याउन सकिने विकल्पमा छलफल समेत चलेको छ। संसदको अधिवेशन अन्त्य गरे लगत्तै निजामती सेवासँग सम्बन्धित थप केही विषयमा अध्यादेश ल्याएर अर्को अधिवेशन एकैपटक पुसमा बोलाउने सरकारको तयारी छ। अहिले अध्यादेश ल्याएर कार्यान्वयन गर्ने र अर्को अधिवेशन शुरू भएपछि दर्ता भएकै विधेयक अगाडि बढ़ाएर सामान्य अवस्थामा झैं ऐन बनाउन सकिने राय कतिपय कानून व्यवसायीले दिएका छन्। संसद अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्छ। यस्तो अध्यादेश अधिवेशन शुरू भएपछि संसदमा पेश गरिनुपर्छ, त्यसलाई संसदले स्वीकृत गर्नुपर्छ र अधिवेशन शुरू भएको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर ऐनमा बदलिसक्नुपर्छ। अहिले अध्यादेश ल्याउने, अर्को अधिवेशन शुरू भएपछि संसदमा पेश गर्ने तर अध्यादेश